तपाईँहरू सुन्नुहुन्छ सिटी पार्क रेडियो 103.7 तरङ्गमा म यादव महरू साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:04 गइसकेको छ। सदा चाहिँ हामीहरू विभिन्न संस्कृति विभिन्न विधाका कुरालाई पक्कै पनि बसेर नै छौँ र त्योभन्दा पहिला तपाईँलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने हुन्छ र अहिले हालै लन्सन वरिपरि हेर्ने भने अलिकति सदाको भन्दा अलिकति धेरै रहेको छ, जुन चाहिँ 16.3 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्टमा हेर्ने भने 11.3 र क्यानबेरामा हेर्ने भने हाम्रो राजधानीमा अहिले 14.4 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई हेर्नुपर्दा भोलि त्यस्तो कुनै पनि धेरै पानीको चान्जेसहरू देखाइएको छैन, तसर्थ होबर्टमा चाहिँ अलिकति देखाइएको छ, जुन चाहिँ 40% देखाइएको छ। यदि तपाईँहरू आफ्नो डेलाई प्लान गरिराख्नु भएको छ भने पक्कै पनि मौसमलाई ख्याल गरेर हिँड्नु होला। एन्ड अल्सो वुड जस्ट लाइक टु लेट द एभ्री वान नोस द्याट वी आर प्लेइङ मोस्ट अफ द दसैँ सङ विच इज वी आर राइट इन द बिगेस्ट फेस्टिभल अफ नेपाल। सो वी सेलिब्रेट आई थिङ्क द दसैँ स्टार्टेड फ्रम द 11th अफ अक्टोबर एन्ड देन the main day will be on the 21st of October. So on that day the basically people will go to the relatives, friends and families, and mainly to the other people, and we get blessing from them and share food, music and love. So that's what we are doing on the biggest festival. The Nepal is one of the biggest festival, and right after the Dasai, that will be the another festival which is called the Tihar, and also that during that time also we will be celebrating by sharing food and love and music and bit of a drinks as well. So yeah, भन्दै पहिलो गीततर्फ नै मलाई लान्छ है। मैले अघि उत्तर स्वर यस्तै नै दसैँ गीत दसैँ आयो एकदमै यो गीतले बस्दै जाँदाखेरि सुन्दै जाँदाखेरि अलिकति छुट्टै खालको यसले मजा दिने गर्छ, यसले अलिकति छुट्टै समयमा पुर्याउने गर्छ। दसैँ आयो

0: दसैँ आयो हो दसैँ आयो पक्कै पनि दसैँले एउटा छुट्टै किसिमको रौनक ल्याउने गर्छ र त्यो एउटा नेपालको माहौल त हामीले टक्कै यहाँ देख्न सकिँदैन होला तर ठ्याक्कै त्यो नेपालको महसुस गर्दै जाँदाखेरि एकदमै त्यो छुट्टै किसिमको वातावरण हुने गर्छ एकदम रमझम बजारमा उस्तै खालको चमक अनि कसैलाई दशा कसैलाई दसैँ तर जस एउटा मान्यता हिसाबले यो एउटा यस्तो प्रथा हो कि जहाँ चाहिँ हामीले ठुलाको हातबाट एउटा टिका लगाएर आशीर्वाद थाप्ने यो छुट्टै किसिमको प्रथा र छुट्टै किसिमको यो के भन्छ यसलाई यो चाड रहने गर्छ र एकदमै मजाको चाड पनि रहेको छ र आज वर्ष यो दसैँले हजुरको जीवनमा एउटा कहिले नसकिने खालको एउटा खुसी अनि जीवनमा एउटा राम्रो स्वास्थ्यको पनि कामना गर्न चाहन्छ हामी सिटबाग रेडियोको तर्फबाट र भन्दै अब नै फेरि पनि अर्को तपाईँलाई मैले दसैँ सम्बन्धी नै गीत बजाउन चाहे अर्को साल
1: नयाँ नोट पनि राखिदिनु छैन नि
2: विदेशबाट पैसा त टन्नै आएछ त आमा
1: जति नै पैसा आए पनि मान्छे आए जस्तो नहुने रहेछ नानी

Quedame bhavuk, ani ekdamai sundar nai, ekdamai ghan lagdo yo git raheko thiyo. Arko sal नेपालको अधिकांश युवाहरू देशदेखि बाहिर अनि जुन यो चाडबाडको बेलामा अझ त्यसले एउटा बाहिरिएको

कुरालाई झस्काउने गर्छ जस्तो लाग्छ मलाई. र सँगसँगै यो देशदेखि बाहिर बसिरहनुहुने जति पनि व्यक्ति हुनुहुन्छ, नेपाली हुनुहुन्छ, उहाँहरूलाई अझै यो चाडबाडले अझ काहीँ न काहीँ खच्क्याउँछ, काहीँ न काहीँ झस्क्याउँछ जस्तो लाग्छ. चाडबाडले जुन नेपालमा वातावरण हुन्छ त्यो हामीले बाहिर बस्दै जाँदाखेरि त्यो वातावरण पाउन सकिँदैन. र अरू विभिन्न खाना बस्न लाउन सुविस्ता भए पनि काहीँ न काहीँ त्यो नेस्रोपन्ची हुन्छ जस्तो लाग्छ मलाई. र त्यही कारणले पनि हामीले यो सिडब्याक रेडियोलाई हरेक साता बजाउने गर्छौँ, ताकि त्यो एउटा नेपालीपन नजाओस् र त्यो नेपाली स्वाद नहराओस् भनेर पनि हो. र भन्दै अब तपाईँलाई मलाई धेरै भावुक नहुनेकिन अर्को विधितिर, जुन चाहिँ गजल विधि रुवाई विधितिर भन्ला अन्त, यो चाहिँ ख्यामला प्रश्नद्वारा सङ्गृहित किताबद्वारा मैले पढिरहेको छु. र नम्रता संस्कार गिङ्ग दार्जिलिङ भारतद्वारा लेख्नुभएको छ. इमानको ढुकुटी कसले लुट्न सक्छ, सरी, इमानको ढुकुटी कसले लुट्न सक्छ, अभागी निधारको पनि दशा छुट्न सक्छ. पसिनाको धाराहरूले सिन्चेर त हेर, पसिनाको धाराहरूले सिन्चेर त हेर, बन्जर भूमिमा पनि मूल फुट्न सक्छ, बन्जर भूमिमा पनि मूल फुट्न सक्छ. यसलाई हरेक हरेक बाटोबाट जोड्न सकिन्छ. र तपाईँलाई के कस्तो लागेछ पके पनि तपाईँहरूको प्रतिक्रिया, र सँगसँगै यदि तपाईँहरू कुनै समय खण्डमा हामीसँग जोडेर आफूलाई लागेका विचार, आफूलाई लागेका कुराहरू नेपाली कान अनि जति पनि सुन्नुहुन्छ सिपाक रेडियो उहाँहरूसँग पुर्याउन चाहनुहुन्छ भने पके पनि हामीसँग जोडिएर तपाईँहरूको विचारलाई राख्न सक्नुहुन्छ, र हामीसँग बसेर बोलाकुसारी पनि गर्न सक्नुहुन्छ. यदि तपाईँहरू लेख्नुहुन्छ भने, यदि तपाईँहरू गुनगुनाउनुहुन्छ भने, यदि तपाईँहरू कुनै पनि त्यस्तो आफूलाई आफ्नो कलालाई एक्सप्रेस गर्न चाहनुहुन्छ भने पक्कै हामीसँग जोड्न होला. भन्दै अब पनि अर्को गीत फेरि पनि मन पर्छ है, अलि अर्को गीत फुलपाती भाकेर.

0: चिन्ता नगर ठीक हुन्छ, चिन्ता नगर ठिक हुन्छ, सुनिरहन्छु भनिरहन्छ, चिन्ता नगर ठिक हुन्छ। केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ, केही छैन मसँग जो भविष्यमा ठिक हुन्छ। कहाँ छ यो भविष्य जो भविष्यमा ठिक हुन्छ? मलाई ठिक हुन्छ होइन ठिक छ, मलाई ठिक हुन्छ होइन ठिक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? को जन्मिरहन्छ, एक क्षण जन्मिन्छ सिद्धियो होइन, को मरिरहन्छ एक क्षण मर्छ सिद्धियो, अनि बाँचुन्जेल चाहिँ किन मलाई बाँचिरहने चाहियो? यो तालमा नाच्दिहाल्छु, किन नाचिरहने चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? मेरो मुटुको ढुकढुक छ, क्षणिक छ तर ठिक छ। मेरो मुटुको ढुकढुक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? म जहाँ छु मजा छ, म यहाँ छु मजा छ, म जहाँ छु मजा छ, क्षणिक छ तर ठिक छ। यो सधैँ हुन्न थाहा छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? तिमी र म बीच के छ जो थियो र हुनेछ? तिमी र म बीच के छ जो थियो र हुनेछ? तिमी र म बीच जे छ न थियो न हुनेछ। तिमी र म बीच के छ जो थियो र हुनेछ? तिमी र म बीच जे छ न थियो न हुनेछ। तिमी र म बीच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? नरिवल पानी हौ तिमी, तिन पत्रले ढाकिएको नरिवल पानी हौ तिमी, म त घाँटी मात्र हुँ प्यास पनि हौ तिमी। अहिले प्यास अधिक छ, अहिले प्यास अधिक छ, अहिले पिउनु ठिक छ, जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ। तिमी र म बीच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो क्षण भन्दा बढी ठिक छ? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? सधैँ त सधैँसँग सधैँभरि छैन। म सबैतिर तिमीसँग किन हुनु पर्यो? सबै त सबैसँग सबैतिर छैन। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ। अहिले प्रासङ्गिक छ, अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ, यो अँगालोमा सङ्गालौँ जो अहिलेको नजिक छ। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ, अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ, यो अँगालोमा सङ्गालौँ जो अहिलेको नजिक छ। तिमी र म बीच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी कसको हुन्छौ किन सोच्छौ? म कसको हुन्छु किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी र म बीच जे छ क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? तिमी आफ्नो नहुँदा ककसको हुनु पर्यो? ककसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? सम्झ तिमी आफ्नो नहुँदा ककसको हुनु पर्यो? ककसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, अहिले तिमी यहाँ आऊ, अहिले अहिलेलाई सम्झ।
1: के छ तिमीसँग जो एक क्षणभन्दा बढी टिक्छ? नराज पराजुलीबाट हरायो त्यो पक्कै पनि उहाँको कविताले भने जस्तै नै हामीसँग के छ र जुन एक क्षण बढी भन्दा एकछिनभन्दा बढी छ हामीसँग वर्तमान भन्दा केही पनि छैन जस्तो लाग्छ मलाई पनि र एकदम मिठोसँगले लेखिएको कविता रहेको थियो नराज पराजुलीबाट। अब तपाईँलाई मैले अर्को विधितिर लान चाहे र यो पनि जानकारी गर्न चाहे कि हामी कार्यक्रमको मध्यममा छौँ अहिले ठ्याक्कै कार्यक्रम घडीमा 7:32 गइसकेछ र तपाईँहरू सुन्न सिटबाग रेडियो 103.7 तर्कमा म यादव मौर साथमा र हरेक साथ हामीहरू विभिन्न विधाहरूलाई भजन गर्छौँ र भन्दै अर्को यो अरुण थापा ज्यूबाट रहेको छ तिमी हेर्छौ भने
2: रचनाकार दीपक बुढाथोकी

तिमी हेर्छौ भने यो छातीभरि एकदमै पुरानो अनि एकदमै मिठो गीत रहेको थियो अरुण थापाबाट, र उहाँको जीवन आफैमा पनि अलिकति उत्तर चढावको जीवन रहेको थियो, र एकदमै मिठो मिठो गीतहरू भुलाउनु लाग्छ मलाई, आँखाको नींद खोली जस्ता गीतहरू उहाँको रहेको थियो, र एकदमै उहाँको गीतलाई लोकप्रिय गीतहरू नै मानिन्छ प्रायः जस्तो सबै नै गीतहरू भन्दै अरू फेरि अर्को फेरि त्यस्तै नै गीत लाई मैले बजाउन चाहेँ। यो चाहिँ एउटा देशलाई बोके गीत रहेको छ अनि उस्तै नै गहिराईमा बुझ्ने हो भने एकदमै गहिरो शब्द लयले भरिएको गीत रहेको छ अरुण कर्णदासबाट, ठुला ठुला महल होइन। यो सुन्दै जाँदाखेरि जहिले पनि मलाई लाग्ने गर्थ्यो कि यो गीत बज्दै जाँदाखेरि एउटा बिहानीको सुरुवात भयो जस्तो महसुस गर्ने गर्थ्यो, ठुला ठुला महल होइन।

देशको लागि मर्ने गर, देशको लागि मर्ने गर, असल कर्म गर्ने गर, देशको लागि मर्ने गर, असल कर्म गर्ने गर, सबैको भलो चिताएर, सबैको भलो चिताएर प्रेम र सद्भाव छर्ने गर, प्रेम र सद्भाव छर्ने गर। यो चाहिँ थुक्तन डुक्पा अर्सन डेनमार्कबाट थियो। यो खयामलाई प्रश्न किताब संग्रहित गजलमा वाचन गरेको थिएँ मैले। ठुला ठुला महल होइन शिव सिकाउने झुपडी थियो, एकदम मार्गदर्शित खालको यो गीत रहेको थियो। मैले जब सानोमा हामीहरू रेडियोमा यो गीत आउने गर्थ्यो, एउटा छुट्टै किसिमको ऊर्जा दिने अनि छुट्टै किसिमको यसले एउटा बिहानलाई सुरुवात गर्ने गर्थ्यो। र सँगसँगै उहाँको गीतहरू प्रायः जस्तो, कर्णदासको गीतहरू चाहिँ प्रायः जस्तो, उहाँको गीतहरू चाहिँ अलिकति एउटा मनको तहलाई हल्लाउने, प्रश्न उठाउने र एकदमै एउटा ऊर्जा दिने गर्छ। र अर्को फेरि त्यस्तै नै एकदमै धेरै रुचाएको गीत रहेको छ, मोहनी लागलाई। हरेक बिहे कार्यमा, हरेक दसैँ तिहारमा, हरेक चाडबाडमा भन्ने गीत रहेको छ। सुनौ यो मोहनी लागलाई चिनोबाट।

0: Mohani laglai gauleko bolile chino movie arai ra Narayan Gopal ani swarsam Narayan Gopal ani Asha Bhosle jiwa arai thyo ra yo git lai jati sunyo uti nai nacho nacho lagne jati sunyo uti nai purana samaya sanga gara jodine garincha mancheharle ra aba bhane arko vidhi alikati funny poem ma raheko cha suno यो कमेडी अलिकति मजाक गरे यो कवितालाई पनि
1: पहिले का बहादुर अच्छे लोग थे पहिले का बहादुर अच्छे लोग थे बोक भन्यो कुई बुई बोक्थे ठोक भन्यो घड्या प सलाम ठोक्थे जोक भन्यो हाँसी हाँसी जोक्थे शोक भन्यो रोई रोई सोक्थे पहिले का बहादुर अच्छे लोग थे पहिले का बहादुर अच्छे लोग थे खोक भन्यो फोक्सै निस्कने गरी खोक्थे थुक भन्यो तिन पाटी नै थुक्थे नथुक भन्यो मुखैमा रोक्थे थुक रियल सिङ्गन मात्रै होइन चाहियो भने रगत पनि पोख्थे पहिले का बहादुर लोग अच्छे लोग थिए पहिले का बहादुर अच्छे लोग थे जहाँ से अच्छा हिंदुस्तान घाटी सुकुंजल भोगथे रोटी हमारा अच्छा बंगरा टुकने गरी टोकथे बेटी तीन का अच्छा मूल्य आफै टोकथे बेटी दिन्थे अनि खुट्टामा ढोक्थे पहिले का बहादुर अच्छे लोग थे अहिले का बहादुर अच्छा नै अहिले का बहादुर अच्छा नै संविधान रोक भन्यो टेर्ता नै लो भइगयो धारा त फेर भन्यो फेर्ता नै नाका बन्नीले रौँ पनि झर्ता नै ग्यास पेट्रोल नभए नि भोक भोकै मर्ता नै अहिले का बहादुर अच्छा नै अहिले का बहादुर अच्छा नै ढुङ्गामुडा गरे नि एक पाइला पछाडि सर्ता नै शरणमा पर्छ कि भन्यो पर्ता नै चाकडी गर्छ कि भन्यो गर्ता नै जति डर देखाए नि डरता नै अहिले का बहादुर अच्छा नै
2: रक्सी र मायालु छुटेपछि झन् तिर्सना कसो बाटो भुलेर म फेरि यहाँ भट्टिछेउ आइपुगेँ अब सिधा वा बङ्गो गरी जसो जस्तो गरी भएर यहाँ आइपुगेपछि नआउनु थियो आइसकेर भित्र आइसकेपछि सन्दीज्यू एकपल्ट चढाउँ कि अस्ति पोरैदेखि छोडौँ त भनेको खै करार पनि त्यसै भनियो र रक्सीको बदनाम मात्रै गरियो त्यो साल त मलाई पनि खुबै लाज भात्यो र त आजकल शर्माउँदै पिउँछु लुक्की छिप्पी पिउँछु तर पनि कहिलेकाहीँ त नपिउँ भन्छु साथीभाइ तर्सिँदै रिसाउँछन् र छेउमा पिन मात्र यसो फर्काएर अब यो त बिग्रियो पो भन्छन् यो महान यात्रा कहिले कहाँबाट सुरु भयो एकिन साल सम्बत थाहा नभए पनि पर पर सम्झी ल्याउँदा चोथ्रो गाडी हुँदै सिरुबारीसम्म ढुलमुल ढुलमुल धमिलो सम्झना आउँछ बेसरी मुटु दुखेको नि हुँ अमिलो सम्झना आउँछ यति मात्र सम्झना छ हेर्दा हेर्दै झ्याप्प घाम निभेको हो म घाम पर्खेर वर्षौँ सुतिरहे अचेत अवस्थामा मेरो आमाले बुढा सुब्बालाई एक बोतल रक्सी चढाउनु भएछ र पो म भिम्जे म भिम्जिँदा घाम फेरि अस्ताउन लागेको थियो छोड्दैऊ यस्ता झ्याउ कुरा सालदिज्यू अर्को एक पाक थपौँ कि खाउँ भन्छन् कोही आफन्त खानै पर्यो नखाऊ है भन्छन् आफ्ना मान्छे बोल्ने कि खान्न भन्नै पर्यो यसरी दोहोरो बाँच्दा दुवै थरी आफन्तका मन राखिदिउँ भन्दा आफ्नै मन पो झलिन् ढाँटिँदो रहेछ आफ्नै मन पो छलिँदो रहेछ तर यो नाथे मनलाई के छ र कुनै रुखको ठुटामा थपक्क राखिनी भो, चकमक झुल्लासँगै बट्टामा कचक कुचुक पारेनी भो, यो मन पनि मनै जस्तो आजित भाछ, जित्ते उत्साह हराएपछि हार्न।
0: उपेन्द्र सुब्बाजीबाट यो रक्सी सम्बन्धी अलिकति फन्नी खालको यो कविता आएको थियो, र महसुस गर्न सक्छौँ, हामीले देख्न सक्छौँ वरिपरि समाजमा, आफ्नै घर परिवारमा, आफ्नै साथीभाइहरूमा छोड्ने मान्छेले जहिले पनि छोड्छु भनेर यो कुराहरू नै दोहोऱ्याएको देख्छौँ। र हामीहरू कार्यक्रमको अन्तिम समयमा छौँ, म देख्न सक्छु कि अर्को स्टुडियोमा अस्ट्रेलियन कन्ट्री लिएर जोन विल्सनजी आइसक्नु भएको छ, र त्यसरी नै 8 बजीदेखि 10 बजीसम्म अस्ट्रेलियन कन्ट्री भन्ने छ भने 10 बजीदेखि उता डेफिनेटली नो रिलेसन लिएर बेनेट प्याच आउनुहुनेछ, र 10 बजीदेखि 12 बजीसम्म डेफिनेटली नो रिलेसन भन्नेछ भने, अनि त्यहाँदेखि उता चाहिँ फेरि ओभरनाइट कम्युनिटी रेडियो भन्नेछ। भन्दै म यादव मगर भने बिदाले जाएँ। त्योभन्दा अगाडि तपाईँहरूको दसैँ यो एउटा महान चाड पके पनि एउटा खुसियाल रहोस्, र तपाईँहरूको जीवनमा एउटा हर्ष उमङ्ग रहिरहोस्, र तपाईँहरूको स्वास्थ्यमा पनि एउटा हामीहरू सिटपाक रेडियोको तर्फबाट स्वास्थ्यका हामीहरू पनि एउटा के हुन्छ शीघ्र स्वास्थ्यको हामीहरू कामना गर्छौँ। भन्दै म यादव मगरमा कार्यक्रम त बिदा लिन चाहेँ। अर्को साता फेरि पनि यसरी नै हामीहरू विभिन्न दसैँका गीतलाई नै हामीहरू बजाउन सम्भव होला। भन्दै म कार्यक्रम त बिदा लिन चाहेँ। धन्यवाद।